0: اس وقت لوگوں کو پرابلم یہ تھا کہ وہ انگریزی نہیں جانتے تھے.
1: جی جی جی.
0: تو میں کوشش میں نے کی کہ بندے بائیلنگول ہوں.
1: جی جی.
0: اس وقت ہماری انگلش نہیں جانتے تھے, اب حالات یہ آ گئے ہیں کہ بچے اردو خود جانتے. اور ہمارا مذہبی اور سیاسی معاشی ہر طرح سے مسلمانوں کا جو ورثہ ہے وہ زیادہ تر پہلے تو فارسی میں تھا, لیکن وہ ترجمہ ہوا اردو میں.
1: جی جی.
0: اردو کی زبان میں ترجمہ ہے. تو اب بچے کوشش کر رہے ہیں, لیکن چونکہ وہ اتنی کتابیں جو لکھی ہیں ہسٹریز اور وہ اردو میں زیادہ تر.
1: جی جی جی.
0: اس سے بچوں کو تکلیف ہوتی ہے. میری خواہش ہوتی ہے کہ بچوں کو اس طرف بھی توجہ دلائی جائے تاکہ انہیں پتہ چلے کہ ہم کون تھے, آج کون ہیں.
1: بالکل بالکل بالکل. نہایت ہی ضروری ہے, نہایت ہی ضروری. نہیں تو آستے آستے ہسٹری جو نہیں رہ جاتی ہے, خاص کر کے اپنے کلچر کا, اپنی ثقافت کا بچوں تک یہ منتقل کرنا بہت ضروری ہے. کیونکہ جو مرضی ہو, ہم جو مرضی بن جائیں, لیکن یہ نام ہمیشہ آتا ہے, آپ کہاں سے آئے ہیں یہ پوچھا جاتا ہے, بڑوں سے پوچھا جاتا ہے. اب تو اپنے بچے بعض وقت ان کو اتنا معلومات بھی نہیں ہوتی ہے, اگر پوچھتے ہیں تو واپس آ کے پوچھتے ہیں. لیکن نہایت ہی ضروری ہے. یہیں اسی سینٹر کی بات کریں تو ہم نے کتنی دفعہ یہاں فنکشن کیے, وہاں آپ نے بھی تقریریں کی, بے شمار کچھ ساتھی جو ہمارے ساتھ تھے آج موجود نہیں ہیں. یہاں اسٹیجوں کی وہ رونق بنے, لیکن بار بار وہ میسج یہی تھا کہ اس وقت جو ہوا. لیکن اس کے ساتھ یہ بھی ہے کہ آج جو آزادی کی ہم سانس لے رہے ہیں, نہیں تو یہ آزادی ہمیں میسر نہ ہوتی. یہ جو قربانیاں تھیں اس وقت جو دی ہیں, بہت ہی نہایت ہی ان کو خراج تحسین میں کیا جائے.
0: آج صاحب, میں آپ کو اگر ہندوستان کے شروع میں لے جاؤں تو لال انگریز جب ہندوستان میں گئے,
1: جی جی,
0: تو انہوں نے بڑی کوشش کی کہ لوگوں کو ثقافت سے دور کیا جائے.
1: جی جی.
0: تو آخر میں کوئی اور کام ان کے کام نہ آیا تو انہیں مشورہ یہ دیا گیا کہ ان کی زبان تبدیل کرو ان کو انگریزی. لارڈ ڈلہوزی اس وقت تھا, اس نے کہا کہ انگریزی جاننے والوں کو کافی انہوں نے مراعات دی. اس طرف سے بس وہ دورائے میں چلے گئے مسلمان. تو میں یہ سمجھتا ہوں اب اگر یہاں ہم رہتے ہوئے اللہ کے فضل کرم سے, آج صاحب میں محسوس کرتا ہوں ہمارے مسجد میں نوجوان بڑے شوق سے آتے ہیں. آپ اگر دیکھیں تقریباً اسکول کے علاوہ جو نماز کے اوقات ہیں ہماری مسجد میں زیادہ زیادہ بچے وہاں ہوتے ہیں. شوق ہے بچوں کو. تو اس طرح سے جس قوم کی ثقافت اپنی نہیں ہے اس کا پھر زندگی کا کیا مزہ ہے.
1: یہ بات ہے, یہ بات. بھائی صاحب, آپ کی فیملی, کیونکہ وہ بچپن کی پاکستان کی باتیں کر رہے ہیں, آپ کے والد صاحب آپ بتا رہے تھے وہ فوج میں تھے, آپ کے والد صاحب کتنے بھائی بہن بھائی تھے آپ؟
0: میرے والد صاحب جو ہیں وہ انہوں نے 1914 کی لڑائی میں بھی حصہ لیا.
1: اچھا.
0: اور پھر دوسری لڑائی میں بھی. 1914 میں یہ ہوا کہ یہاں فرانس کے باہر آئے نا, تو اس وقت ان کے عملہ ہوا تو تین آدمی زخمی ہو گئے جن میں میرے والد ہی تھے.
1: اچھا.
0: یہ ان تینوں کو انگلینڈ لے آئے علاج کے لیے. یہ جب آئے تو اس کے بعد دوبارہ دشمن نے حملہ کیا, ان کی پوری پلاٹون جو ہے وہ فوت ہو گئی. تو اس طرح سے یہ بچے. تو انہیں دوسری جنگ عظیم میں بھی انہیں بلایا, واپس بلایا گیا. تو انہیں میرے والد صاحب کو بھی او بی آئی کا تمغہ ملا ہوا تھا.
1: اچھا اچھا.
0: جو یہاں او بی ای ہے اس وقت او بی آئی امپیریلسٹ.
1: اچھا, امپیریل.
0: جی جی. وہ تو ہم دو بھائی تھے. میرے بڑے بھائی تھے وہ سگنل کور میں ملازم ہوئے, تو وہاں سے ریٹائر ہوئے گھر آئے. تو میری تین بہنیں تھیں وہ فوت ہو گئی. اس وقت میری دو بھانجیاں اور ایک بھتیجا ہے وہاں پاکستان
1: میں. پاکستان میں. اچھا اچھا. ماشاء اللہ ماشاء اللہ. مجھے یاد ہے کہ جس وقت آپ کے بھائی صاحب کا انتقال ہوا جو بھی جو فوتگی ہوتی ہے وہ تو پتہ چلتا رہتا ہے لیکن بہن بھائی بہت ہی ایک ایسا رشتہ ہے جس سے کہ انسان دور دور کے وہاں جاتا ہے لیکن وہ وقت آتا ہے کہ جس وقت اس دنیا سے انسان کو جانا پڑتا ہے لیکن اللہ تعالیٰ ان کو جوار رحمت میں جگہ عطا فرمائے آپ کی بہنوں کو والد صاحب کو والدہ صاحب پورے خاندان کو جو دنیا سے چلے گئے ہیں لیکن حاج صاحب کیونکہ وہ تو ایک فوج تھی والد صاحب فوج میں تھے الحمدللہ ان کو میڈل بھی ملے آپ نے کبھی سوچا نہیں تھا کہ آپ بھی فوج میں بھرتی ہوں
0: مجھے جب میں کالج میں تھا تو اس وقت شوق ہوا کہ میں ملٹری کمیشن کے لیے اپلائی کروں
1: اچھا
0: تو میں نے اپلائی کیا لیکن پریلیمنری چونکہ میرا قد چھوٹا تھا تو صحت میں وہ پریلیمنری میں میڈیکل گراؤنڈ میں مجھے کار نہیں تو اس قابل نہیں تو میں نے والد صاحب کو بتایا میں نے گیا تھا میں انہوں نے کہا کہ تمہیں کس نے کہا ہے کہ جاؤ تمہیں ہم نے کالج میں چھوڑا ہے پڑھنے کے لیے تو بہرحال پھر میں نے اس طرح کوشش نہیں کی
1: ماشاءاللہ آپ کی اپنی تعلیم مکمل کر کے والد صاحب کے ارمان ہوتے ہیں کہ پڑھیں جو آپ کو جلدی ہی چھوٹی عمر میں آپ کو تعلیمی طرف راغب کیا پھر الحمدللہ آپ نے وہاں ہی میٹرک کی اس کے بعد آپ اسکول ٹیچر تھے
0: جی نہیں میں نے پھر میٹرک کرنے کے بعد میں گارڈن کالج راولپنڈی میں کالج میں داخل ہو گیا
1: اچھا
0: تو میں 1953 میں 1953 میں میں نے بی اے کا امتحان دیا جس میں مجھے ایک اکنامکس مضمون میرا تھا اس میں مجھے کمپارٹمنٹ آ گئی تو پھر میں نے وہ پرائیویٹ ہی کوشش کی تو پرائیویٹ کوشش کرتا رہا تو 1955 میں میں نے اپنا لوکل اسکول تھا اس میں ایز اے انگلش ٹیچر ملازمت شروع
1: انگلش ٹیچر
0: کی حیثیت سے پھر میں چونکہ انٹرینڈ تھا کوشش کرتا رہا تعلیمی امتحان دیتے لیکن محنت نہیں کی تو بس آخر 1961 میں میں نے بی اے کلیئر کر لیا تو پھر میں بی ایڈ کے لیے لاہور سینٹرل ٹرالے کالج میں داخل ہوا میں نے داخلہ دیا وہاں ایک سال کا کورس ہوتا تھا تو مجھے اللہ تعالیٰ نے فضل کیا کہ میں نے بی ایڈ کر کے پھر میں ٹرین ٹیچر کی حیثیت سے میں اپنا مٹور ہائی اسکول جو ہے وہاں میں ملازمت شروع کی
1: ماشاء اللہ
0: تو وہاں ملازمت کرتا ہی تھا کہ میں 1964 میں میرے دوستوں نے مجھے ادھر آنے کی کوئی ضرورت نہیں تھی نہ میں نے خواہش نہیں کی دوست تھے وہ کوشش کرتے تھے انہوں نے اس وقت فری ایڈورٹائزمنٹ کرنے کے لیے بزنس میں کارڈ بھیج دیتے تھے وہ کارڈ انہیں لکھا وہ کہتے ہیں کہ چلو جی ہم فارم منگوائیں باہر جائیں گے تو بہرحال میں نے بھی فارم پور کر لیا تو انہوں نے مجھے چونکہ میرے پاس دو ڈگریز تھی بی اے کی اور بیچلر آف ایجوکیشن کی انہوں نے مجھے انٹرویو کے لیے بلایا تو انہوں نے کہا اچھا یہ فارم پور کرو تو ویزے کے لیے اس وقت کلاس بی ووچر دیے جاتے تھے انہیں ضرورت تھی برطانیہ کو ٹیچرس کی ڈاکٹرس کی اور پروفیشنل کی تو اس طریقے سے مجھے ویزا آ گیا تو ساتھی کہنے لگے کہ اچھی بات ہے میں نے کہا میں اللہ تعالیٰ کے فضل سے والد صاحب کو نہری زمین میں مربے ملے ہوئے ہیں اور یا اچھے طریقے سے میں وقت گزار رہا ہوں کیا مجھے اس ملک میں جانے کے تو وہ کہنے لگے کہ کوئی نہ کوئی ڈگری وہاں سے لے کے آ جانا بہرحال روزی پانی جو ہے نا یہاں ذریعہ معاش ہوتا تو یہاں میں آ گیا
1: 1964 میں 23rd مارچ تھا مجھے پاکستان ڈے ہے ماشاءاللہ ایسا باپ یہاں شیفیلڈ آئے یا کسی اور شہر میں
0: میں شیفیلڈ شہر میں ہی آیا डार्नल 30 ब्रिटानिया रोड, आजकल वहाँ लाइब्रेरी है
1: जी जी जी।
0: वहाँ मेरे कज़न, एक कज़न आया हुआ था और दूसरे दो बार और अपने मैं उनके पास आया। तो अच्छा। उसके बाद मुझे मेरे गांव के लोग थे ग्लासगो में,
1: अच्छा।
0: मेरा एक रिलेटिव था, उसने कहा कि मुझसे बेहतर वहाँ, तुम यहाँ क्यों नहीं आए। मैंने कहा आऊँगा मिलने के लिए, बार बहरहाल वहाँ गया। उन्होंने मुझे ट्रांसपोर्ट में मुलाजमत के लिए ले गए कि यहाँ मैं उन्होंने कहा जाओ वापस सामान ले आओ।
1: अच्छा।
0: तो यहाँ मैं आया तो ये कहने के कि नहीं तुम्हें हमें नहीं जाने देने, बस इतने जज्बात थे। मैंने कहा अच्छा मैं नहीं जाऊँगा। उसके बाद नॉर्थहैम्पटन में मेरे गांव के दोस्त थे, वो रेलवे में गार्ड थे।
1: अच्छा।
0: तो वहाँ रहते थे नॉर्थहैम्पटन में। तो उन्होंने मुझे बुलाया कि आओ मुलाकात के लिए। वहाँ मैं गया तो उन्होंने कहा कि आप शफीर में क्या करें, क्योंकि मैं शफीर में जब पहुँचा ना दूसरे दिन ही मुझे यहाँ वो साथी ले गए। उस वक्त न्यूआर रोड पर एक जगह थी, वहाँ उन्होंने मुझे सैंडरसन न्यू बोर्ड, उन्होंने कहा यहाँ जॉब मिल गई। तो वो नॉर्थहैम्पटन कहने का नहीं, मजदूरी के लिए तुम्हारे साथ नहीं, यहाँ का रेलवे में उन्होंने मुझे मुलाजमत दिलाई और टिकट दे के दिया, जाओ सामान ले के आओ।
1: अच्छा अच्छा।
0: मैं आया तो उन्होंने कहा कि नहीं तुम्हें वापस नहीं जाने
1: नहीं जाने दे।
0: तो मैं कहा बस उस दिन माना। फिर मैं शेफील्ड में मेरी खुशकिस्मती है कि मैं मुझे अल्लाह ताला ने यहाँ रहने के मौका दिया, और मैं अल्लाह का लाख लाख शुक्र अदा करता हूँ कि मुझे अल्लाह ताला ने ये मौके दिए कि मैं अपने लोगों की खिदमत कर सकता हूँ। तो मैं उस वक्त से मैं
1: यही लाजवाब आपकी खिदमत किया। भाई साहब, जिस वक्त आप बता रहे थे कि अपने दोस्त जिन्होंने आपको यहाँ बुलाया, वो कौन लोग थे, उनमें से कोई मौजूद है
0: यहाँ?
1: प्रिंटल स्ट्रीट की बात कर रहे हैं।
0: यहाँ मेरे एक मास्टर अनायतुल्ला थे, वो मेरे कज़न थे।
1: अच्छा अच्छा अच्छा।
0: वो यहाँ थे, उन्होंने चूँकि थोड़े पढ़े लिखे थे, अंग्रेजी ने एक्स आर्मी में,
1: अच्छा।
0: वो फौज में थे 1947 में जब ये झगड़ा हुआ, तो वो और एक और दूसरा हमारे बरादरी का एक आदमी था, इन ये आर्मी में थे, इनकी प्लाटून जो है उसे जिम्मेदारी दी गई कि हिंदुओं का ये ट्रेन है उसे बाहिफाजत इंडिया पहुँचाया जाए,
1: इंडिया पहुँचाना, ठीक।
0: इनकी ये जिम्मेदारी थी। तो उस दो तीन दिन पहले आम खबर हुई थी कि मुसलमानों की एक पूरी आर्मी ट्रेन थी, उस ट्रेन में जितने भी आदमी थे उनको इन्होंने तहते कर मार दिया। ये खबर नहीं, इन दोनों को भी पता लगा वे आर्मी में थे। इन्होंने पेट्रोल बोतल में भर के मुसलमानों को दिया कि ये लो जलाओ इनको। हालांकि जिम्मेदारी इनकी ये थी हिफाजत की, लेकिन इन्होंने अंदर नहीं होती है इन्हें मुसलमान, तो इन्होंने ट्रेन आ रही थी उस ट्रेन पर जब मुसलमानों को पेट्रोल दिए उन्होंने मार दिया। इन दोनों को वो कहते थे कोर्ट मार्शल हुआ, इन्होंने कहा निकाल दिया गया था।
1: अच्छा,
0: तो
1: अच्छा।
0: लेकिन इनके पास वहाँ कोई आर्मी का कोर्स किया हुआ था टीचिंग का, यहाँ आकर टीचर लग गए थे। तो ये बात है, इन्होंने इनकी हिस्ट्री है, इनकी बीवी को
1: हिस्ट्री की बात आज आप देखा जाए दोनों तरफ उस वक्त बहुत ही बहुत ही
0: बड़ी दर्दनाक है, बड़ी वो पूरी ट्रेन जो है इन्होंने वो उस वक्त ख़त्म करा दी थी। तो उस सिलसिले में
1: अल्लाह ताला ऐसे ही वक्त वापस ना कभी लाए, क्योंकि अगर देखा जाए तो उस ज़माने में घरों के घर, बस्तियों की बस्तियाँ, इलाके के इलाके तबाह हो गए, और सिर्फ क्या था कि बंटवारा हुआ था।
0: अल्लाह बचाए उस तरह से। मैं जब देखता हूँ ये आप जैसे फलस्तीन में और इधर हो रहा है, तो चूँकि मेरे सामने
1: तो सारी
0: पुराने वक्त है, मैंने कहा वो इतने नहीं जितने यहाँ आप हो रहा है, इन लोगों के हालात कैसे
1: जी,
0: हैं। बहरहाल
1: भाई साहब, आप ब्रिटन स्ट्रीट की बात कर रहे हैं, ब्रिटन स्ट्रीट इस वक्त वहाँ लाइब्रेरी है, यहाँ पहले मकान हुआ करते थे, यकीनन पहले यहाँ मकान हुआ करते थे ब्रिटन स्ट्रीट में।
0: ये जो दो मकान है ना ब्रिटानिया
1: जी, जी।
0: मैंने कहा वो डार्नर में
1: जी,
0: तो वो दो मुझे तो नहीं पता था, वो कंपल्सरी परचेज है ऑर्डर में लेके
1: अच्छा।
0: वहाँ फिर वो लिए, फिर मैं वहाँ से ब्रिटानिया ब्रिटेन वहाँ से मूव हो गया था थोड़े तरह कोई दो एक महीने वहाँ में रहा, उसके बाद नीचे आ गया था 120 स्टडी फॉर थ्रोट।
1: अच्छा अच्छा अच्छा अच्छा
0: ये यहाँ चूँकि आया तो मेरे ये अकबर एंड सन्स आज याकूब साहब और इनकी दुकान थी, आज याकूब साहब उसी वक्त उन्होंने रिसेंटली स्कूल छोड़ा था, तो चूँकि बिल्कुल अपोजिट थे 120 तो मेरे आना जाना, तो अल्लाह ताला ने हमारे तलकात ऐसे बनाए, जो भी जानने वाले आते थे उन्हें ये नहीं पता था कि ये इनके ख़ानदान का आदमी है या कोई दूसरी बलादी का, तो अल्लाह तबारक ताला वो सब भाई फौत हो गए, अल्लाह ताला उनको मरफत फरमाए, बड़े अच्छे दिन गुजारे, मुझे हर तरह के सहारा मिलता था, तो वो मेरी बड़ी इज्जत, बहरहाल यहाँ पर बड़े अच्छे दिन गुजारे।
1: भाई साहब, ये जो सनीफत रोड अगर वहाँ की बात करें, उस ज़माने की बात करें, आपका जो मकान था 120 लेफ्ट हैंड साइड पे अगर नीचे जाएं अटकलेफ की तरफ, और दुकान जो होती थी वो सामने तरफ हुआ करती थी, वहाँ वो हुआ करते थे एक रेमंड हॉल थे, रेमंड हॉल जिनकी केमिस्ट हुआ करती थी।
0: जी जी हाँ जी, रेमंड रेमंड वो फिर चला गया था डार्नर में।
1: जी जी
0: रेमंड बड़ा वो मिलनसार था, बड़ा खुश अखलाक, बड़े अच्छे तरीके से वो समझाता था लोगों, क्योंकि उस वक्त जुबान का प्रॉब्लम होता
1: था। जी जी जी, तो ज़्यादातर लोग दवाइयाँ वहाँ से ही ले लेते थे,
0: वहीं से उसे लेते थे। और मैंने जिक्र किया या मेरे वो कज़न मास्टर नायतुल्ला, वो जाने लगे पाकिस्तान।
2: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
3: सुनिए सुनिए सुनिए, पार्ल बेकर्स ने शेफील्ड में धूम मचा दी, यानी रंगारंग मिठाइयों की दुकान सजा दी, गुलाब जामुन, लड्डू, रसमलाई, फलूदा, हलवा, पूरी,
4: समोसा, चाट, नमक पारे, जलेबी, गाजर हलवा, हर किस्म की केक और मिठाई जो सबको पसंद आई,
3: लजीज चिकन पेस्ट्री, लैम पेस्ट्री, सैंडविच, चिकन पनीनी, दही बल्ले और किबाब, सब कुछ ही लाजवाब। पार्ल बेकर्स, 640 Stanyford Road, शेफील्ड, S94LP, टेलीफोन 0114296092। पार्ल बेकर्स।
5: Getting married or know someone who is? Make your big day unforgettable with Diamond Wedding Services. From breathtaking floral decor to elegant stages, centerpieces and stunning walkways, we design every detail to perfection. However you imagine your dream wedding, our team can bring it to life. So relax, celebrate and let Diamond Wedding Services handle the magic. Call 077-680-47693 and follow us on Instagram and TikTok at Diamond Wedding Services. Your dream, beautifully designed.
6: Listening to Link FM.
7: Sheffield's very own community radio station.
8: Link FM.

0: پانی کا چشمہ جاری تھا جس کو آپ زمزم کہتے ہیں. سمعین, آج ہمارے ساتھ ہمارے اسٹوڈیو میں موجود ہیں, آج ہم نے حج اسپیشل پروگرام رکھا ہوا ہے جس میں قاری محمد اختر صاحب ہمارے ساتھ موجود ہیں. ابھی بریک کے بعد حاضر ہوں گے, لیکن کچھ میسیجز بھی آئے ہیں, اللہ تعالیٰ ان کو سلامت رکھے. بھائی یاسین صاحب, انہوں نے سلام بھیجا ہے اور کہتے ہیں ماشاء اللہ بہت خوبصورت پروگرام, اور محمد محمود صاحب انہوں نے بھی ماشاء اللہ پروگرام کی تعریف کی ہے, اور خاص کر کے نظیم نعیم احمد صاحب انہوں نے بھی سلام بھی آپ کو بھیجا, کہتے ہیں ماشاء اللہ پروگرام انجوائے کریں. ابھی ملتے ہیں اس بریک کے بعد.
1: From residential and commercial conveyancing to wills, probate and immigration matters, we've got you covered. We have multilingual staff to support you and amazing feedback, Lazier solicitors, legal expertise you can trust. Visit us at 61 Bellhouse Road, Sheffield, or call 0114 308 2727. Lazier solicitors is trading style of affinity 7 law solicitors, regulated by Solicitors Regulation Authority.
2: اگر آپ کی ٹیکسی, منی کیب, پرائیویٹ کرایہ پر لینے والی گاڑی یا پریسٹیج کار حادثے کا شکار ہوئی ہے, آپ کو کلیم ٹیم سے بات کرنے کی ضرورت ہے. وہ مقامی ماہرین جو شیفیلڈ اور آس پاس کے علاقوں میں متبادل گاڑی تیزی سے مہیا کر سکتے ہیں. کلیم ٹیم اپنے دعوے کے مطابق £2,000 تک ریفرل فیس ادا کرتے ہیں. 0333-00-57-1009 پر کال کریں. کلیم ٹیم رودرہم کو آن لائن فیس بک یا دا کلیم ٹیم ڈاٹ یو کے پر تلاش کریں.
3: Sending money home? Make it a breeze with Remit Choice. Say goodbye to fees and hello to the best rates. Speedy transfers, no matter the destination. Trust in Remit Choice for seamless security. Your money, our commitment. Every single transaction. Get ready for our revolution in remittances. Download the app now and let's make money sending a joy.
4: To make a difference in your community, join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
5: پریشان کھلتے ہوئے ہو جی؟
6: انکل, میری کار کی ایم او ٹی ایکسپائر ہو رہی ہے, کون سا ایم او ٹی سینٹر لے کے جاؤں؟
5: یہ تو کوئی فکر والی گل ہی نہیں, اے ساڑے پاپا غلام قادر ہو رہے نا, اے ایم او ٹی والے, وہ ہر قسم کی گڈیاں ایم او ٹی کرنے, وہیں کار وے یا وین, ری ٹیسٹ بالکل فری کرنے, خوش اخلاق شخصیت, لاجواب سروس.
6: اے اے ایم او ٹی والے ہیں کدھر؟
7: اے اے ایم او ٹی, کلے اسٹریٹ, اٹکلیف, S92PE. اپوائنٹمنٹ نہیں, کوئی ضرورت نہیں, اچھو ایم او ٹی گڈی نہیں کراؤ تو موجا کرو. فون نمبر 0786-786-2585.
8: Need a taxi or HGV medical fast? FA Driving Medicals make it simple. Taxi and Group 2 medicals with eye tests carried out by a GMC registered doctor based at Attercliffe Pharmacy Direct, Sheffield. For just £40, don't delay. Call 07456-848-368. That's 07456-848-368. 368 or visit fadrivingmedicals.co.uk. quick and stress free.
9: Your sacrifice, a gift of hope. As Eid approaches, think of those who cannot celebrate. Families without food.
0: موزے سامعین, بریک کے بعد ہم پھر حاضر ہوئے ہیں. آج ہمارے ساتھ ہمارے اسٹوڈیو میں موجود ہیں قبلہ حافظ محمد اختر صاحب, امام اور خطیب جمعیت تبلیغ الاسلام, باڈمن اسٹریٹ مسجد شیفیلڈ سے. حج کے متعلق بات کر رہے تھے, جہاں ہم رکے تھے وہ یہی تھا کہ زمزم. زمزم کا مطلب کیا جی؟
10: یہ माई जमजम, जमजम का मतलब ठहर जा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस से भी ये चीज मिलती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह ताला ने फरमाया हज़रत इस्माईल अलैहिस्सलाम की वालदा पर जो है हज़रत हाजरा अलैहिस्सलाम पर अगर वो पानी को माई जमजम ना कहती तो पानी जो है वो इसी तरह पूरी दुनिया में बह जाता जो है।
0: अल्लाह,
10: तो अब ये देखिए कि वो एक नबी के कदमों की बरकत से वो पानी निकला है।
0: बेशक, बेशक।
10: इंसान देखिए जहरी तौर पर यहाँ पर जिसको कुआं वगैरह खदवाता है, मशीनें लगवाता है, कई सौ सौ फुट जो है नीचे भी जाता है, फिर भी उसको यकीन नहीं होता। अब देखिए कि वो पानी किस तरह निकला है, एड़ियों की बरकत से जो है। अब ये पानी एड़ियों की बरकत से निकला है तो अब कितना पानी पूरी दुनिया में तकसीम भी अल्हम्दुलिल्लाह, ये अल्लाह के नबी के कदमों की बरकत से जो पानी निकला है। और फिर देखिए ये कि वैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत मुतहरा है कि जिस वक्त भी तुम पानी पियो तो तुम बैठकर पानी पियो।
0: बेशक,
10: तो आज जो तिब्बी लिहाज से भी यही कहा जाता है कि तुम्हें बैठकर पानी पीना चाहिए जो है, और चंद पानियों के अलावा एक जो है वजू का बचा हुआ पानी हो आदमी, आजकल तो टूटियों का मसला है लेकिन पहले लोग लोटे वगैरह में करते थे, उसके अलावा बाकी जो है जमजम के पानी के बारे में आता है हदीस मुबारका में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि खड़े होकर पियो जो है।
0: जी जी जी।
10: और ये क्यों किया जाता है तो हमारे उलमाए किराम इसकी वजह ये कहते हैं कि ये तहजीब
0: सुभान अल्लाह
10: नबी के कदमों की बरकत से ऊपर।

0: से जो हम तक पहुंचे। अब जो है एक इल्म, अच्छा ये भी तो अल्लाह ताला की तरफ से ही है। अब एक इल्म जो है वो ऐसा है जो बगैर किसी जरिए से जो है वो अल्लाह पाक जो है वो पहुंचाता है, उसमें सब वही है, कशफ है, इल्हाम है, फहम व फरासत है, इकमत है, ये सारी चीज़ें, ये भी एक उलूम का दर्जा है। अब जो है इसके लिए कोई दुनियादारी में कोई डिग्री, कोई इस किस्म की किताबें छाड़ना, इनकी कोई ज़रूरत नहीं है, बल्कि अल्लाह पाक जिसको चाहता है ये अनायत फरमा देता है। अब जिसका मतलब ये दो उलूम जो है वो सबसे ज़्यादा जो है, ये अब इल्म सबसे ज़्यादा तो अल्लाह पाक जानता है, अलीमुन बिज़ाति सदूर है, अकीमुन अलीम है, ये सब अल्लाह पाक जानता है। अब वो सबसे ज़्यादा जो ये इल्म जो है वो अपने अंबिया को अता फरमाता है, और अंबिया में से जो सरदार अंबिया हैं, खत्मुल मुरसलीन हैं, खात्मुन नबीयीन हैं, हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, उनको ये इल्म जो है वो अता किया गया। अब आगे ये दर्जा बदर्जा वो पहुंचा। यहाँ कहने का जो मैं कोशिश कर रहा हूँ वो ये है कि ये इल्म जो है जो दुनियादारी वाला इल्म है, और इसी तरीके से एक जो है ये वाहबी इल्म इसको कहते हैं, इल्म लदुनी इसको कहते हैं, ये इल्म जो गैबी इसको कहते हैं, जो अल्लाह पाक अपने ख़ास बंदू तक जो है ये इल्म पहुँचाता है। अब ये जो इल्म दुनिया वाला है इसमें भी अगर ये अगर एक आदमी, अब कहने का ये है कि ये दुनिया वाला इल्म जो इंसान हासिल करता है ये किस लिए हासिल करता है, ये अपने फ़ायदे के लिए, ये किसी मकसद के लिए हासिल करता है, किसी दुनिया का फ़ायदा हासिल करने के लिए, काम काज के लिए, रोज़गार के लिए, या फिर चलो कुछ इल्म की शौक भी है कि लोग कहेंगे बड़ा आलम है, बड़ा मुफक्कर है, मतलब यह किसी न किसी मकसद के लिए हासिल करता है। चलो इसका यह भी पैगाम हो सकता है कि मैं चलो ये जो मैं जानूँ जानता हूँ वो लोगों तक पहुँचाऊँगा। अब जो इल्म ज़ाहिरी है उस पे अगर आदमी अमल करे, मसलन एक मेडिसिन के में आदमी जाता है, वो इल्म हासिल करते करते अगर उसकी ताह तक जाता है तो उसको डिग्री मिलती है, उसका सनद मिल जाती है कि इस आदमी ने ये इल्म हासिल किया, उसके बाद यहाँ ये इम्तहान से पास किए, अब ये इस चीज़ के काबिल हो गया है, ये इसकी डिग्री, इसको डिग्री दे दी जाए। इसी तरीके से जो हमारा यहाँ से दीन इल्म है उसमें भी अगर इंसान जो है वो उस पर अमल करने की कोशिश करे, उसके अंदर झांकने की कोशिश करे, तो फिर अल्लाह पाक उसको भी जो है वो बेशुमार अनायात फरमाता है। और इसी चीज़ को जो है इकमत कहा जाता है। अब इल्म व इकमत, इल्म तो इंसान के पास हर आदमी के पास होगा, लेकिन हो सकता है इकमत हर आदमी के पास ना हो। तो जिसको इकमत मिली उसको बहुत कुछ जो है मिल गया। और हुज़ूर ने फरमाया कि इकमत जो है वो ये एक गुमशुदा मीरास है मोमिन की, जहाँ से मिले ये ले ली। इसका मतलब ये इकमत जो है इसको विरासत से मोमिन को मिल रही है, लेकिन आज हम जो है वो इससे कितने दूर हैं। बहरहाल अगर एक आदमी दुनिया के इल्म हासिल करने के बाद वो बहुत बड़े ओहदे पर पहुँच जाता है, वो बहुत बड़े अलकाब हासिल कर सकता है, तो वो जो दीनी उलूम हैं, ये जो उलूम जो जो अल्लाह पाक उसको अता फरमाता है, उससे उसका कितना मुकाम बुलंद हो जाता है। बात फिर भी बात नुक्ते की वही है कि ये जो उलूम इन पर अमल करना जो है बड़ा ज़रूरी है। और ये उलूम हासिल कैसे होते हैं, ये उलूम हासिल किस तरह होते हैं, उनके हासिल करने के लिए ये जो ज़ाहिरी उलूम हैं जब इंसान हासिल करता है, अब जो है कि उसको अपना ये अंदर, ये सीना, ये दिल, इसको साफ करना पड़ता है। अब इस दिल के ऊपर पर्दे पड़े हुए हैं, जब ये इसको साफ करना शुरू कर देता है, इस पर बेशुमार जो अजाब हैं, गैन के अजाब हैं, बहरहाल इस पर बाद में कभी बात होगी, बेशुमार इस पर गलाफ और जो है पर्दे पड़े हुए हैं, जब ये पर्दे उतरना शुरू हो जाते हैं तो इस पर फिर नूरे अलाई जो है, एक रोशनी जो है वो मुनक्कस होना शुरू हो जाती है। फिर ऐसी ऐसी चीज़ें उसको पता चलती हैं जो उसे कभी किसी किताब में नहीं पढ़ी। और ये जो इल्म है अल्लाह पाक, मैंने बताया अम्बिया अलैहिस्सलाम को, फिर इसके बाद जो है वो अपने बंदू में से भी जो है लोगों को अता फरमाता है। और उसकी मिसालें जो है कुरान पाक के अंदर जो है वो आप देखें कि जब मूसा, हज़रत मूसा अलैहिस्सलाम का वाकया है और हज़रत खिज़्र अलैहिस्सलाम का वाकया, کہ جب فرمایا گیا کہ موسیٰ علیہ السلام کو کہ آپ جو ہے فلاں جگہ پر جائیں اور وہاں جو ہے میرا ایک بندہ آپ کو ملے گا, اس کے ساتھ سفر جو ہے کریں. اب اس سفر کے دوران وہ ایک دفعہ موسیٰ علیہ السلام وہاں پر پہنچے لیکن تھوڑا آگے چلے گئے, بھول گئے, پھر وہاں پر پہنچے. یہ قرآن پاک کے اندر جو ہے وہ واقعہ موجود ہے. اب جو ہے وہ یہ ہے کہ جب وہ وہاں پر پہنچے تو ایک جو ہے وہ بزرگ جو ہے وہاں پر بیٹھے ہوئے ہیں, ان کے ساتھ جو ہے وہ سفر کی کرنا شروع کر دیا. تو ان سے کہنے لگے کہ میں یہ علم جو ہے وہ دیکھنا چاہتا ہوں. تو انہوں نے کہا کہ میرا سوال جو ہے وہ یہی ہوگا کہ آپ نے جو ہے وہ کچھ بات میں جو کچھ مرضی کروں آپ نے مجھ سے پوچھنا نہیں ہے جب تک میں خود آپ کو نہ بتاؤں. تو یہ تو پورا واقعہ ہے, بہت بڑا, لیکن مختصر میں اس پر بات کروں گا. مثال کے لیے کہ کیا ہوا, جب وہ کشتی میں بیٹھ جاتے ہیں, وہ کشتی جو ہے بڑی جو ہے وہ نئی کشتی ہے, کشتی کے جو وہ لڑکے ہیں کوئی جو کشتی کے اونر ہیں, مالک ہیں, تو وہ حضرت خضر علیہ السلام جو ہیں وہ کیا کرتے ہیں کہ وہ اس کے جو پھٹے وغیرہ ہیں یا اس کے جو تختے ہیں اس کو جو ہے توڑنا شروع کر دیتے ہیں. اب جو ہے وہ دریا میں کشتی چل رہی ہے, اب اگر ٹوٹ پھوٹ ہوگی تو اس کے نقصانات کشتی والے کو بھی ہوں گے, کشتی باندھ کو بھی ہے, کشتی ڈوب بھی سکتی ہے, سوراخ ہو جاتے ہیں. بہرحال موسیٰ علیہ السلام سے ان سے پھر یہ سوال کرنا پڑ گیا کہ یہ آپ نے کیوں کیا. انہوں نے کہا کہ میں نے کہا تھا کہ پوچھنا نہیں. پھر آگے گئے, بچے کھیل رہے ہیں, ایک بچے کو انہوں نے ختم کر دیا. پھر وہی سوال پوچھ, یہ کیا آپ نے کیا کیا. آگے تیسرے جو ہے وہ دیوار گری ہوئی تھی کسی محلے میں, کسی گاؤں میں پہنچے, ان لوگوں نے کوئی خدمت وازو اتنی نہیں کی. تو بہرحال کیا ہوا کہ جو ہے وہ خضر علیہ السلام نے وہ دیوار جو ہے تعمیر کر شروع کر دی. تو موسیٰ علیہ السلام کہنے لگے یہ کیوں آپ تعمیر کر رہے ہیں, یہ لوگوں نے ہمیں اس طرح. بہرحال اس کے بعد انہوں نے کہا کہ اب جو ہے میں چیزیں یہ تین بتا دیتا ہوں, لیکن جو ہے وہ اس کے بعد ہمارا سفر ایک دوسرے کے ساتھ جو ہے نہیں ہے. پھر انہوں نے بتایا کہ یہ جو کشتی تھی یہ غریب یتیم یتیم بچے ہیں ان کی ہے, بادشاہ یہاں کے اس علاقے کا جو بڑا ہے وہ بڑا جو ہے ظالم ہے, وہ کشتیاں دیکھتا ہے اور چھین لیتا ہے. میں نے کہا کہ اگر یہ اس میں نقص ہوگا تو شاید وہ یہ کشتی جو ہے وہ اس کی نہ چھینے تو یہ روزگار اپنا کرتے رہے. اس کے جو بچہ تھا اس کے والدین بڑے نیک تھے, تو مجھے نظر آتا تھا کہ یہ بڑا ہو کر جو ہے وہ کسی اور راہ پر چلے گا اور والدین کو جو ہے وہ پریشانی میں مبتلا کرے گا, یا والدین کو رستے سے وہ بھی جو ہے وہ بھٹکا دے گا. اور جو دیوار میں نے تعمیر کی اس کے نیچے خزانہ ہے, وہ یتیمین ہیں, کوئی بچے ہیں جو یتیم ہو چکے ہیں, والدین فوت ہو چکے, خزانہ ان کے نیچے ہے. اب جو ہے وہ اگر یہ دیوار گر جاتی تو وہ خزانہ باہر آتا اور لوگ جو اس کے باقی لوگ تھے وہ لے لیتے. کہنے کا مطلب یہ علم جو اب جب بات کی گئی تو فرمایا علم لدنی جو ہے وہ جو بندہ تھا اس کو میں نے, اللہ پاک فرماتا ہے میں نے علم لدنی جو ہے استعمال کیا. اور کچھ لوگ کہتے ہیں کہ لدنی لا اور دنی سے ہے, لا کا مطلب ہے نہیں اور دنی کا مطلب دنیا, یہ دنیا کے علاوہ یہ علم ہے, یہ دنیا داری ہے, دنیا کے ساتھ اس کا کوئی تعلق نہیں ہے. بہرحال آگے جو ہے دوسرا واقعہ جو ہے وہ حضرت سلیمان علیہ السلام کے زمانے میں جو آپ نے دیکھا ہوگا, وہ بلقیس کا تخت جو ہے لانے کے لیے تو ایک جو ہے وہ بزرگ وہاں پر بیٹھے ہوئے ہیں, تو انہوں نے کہا جی اگر آپ مجھے حکم دیں تو میں آگ جب وقتے میں وہ جو تخت میں آپ کی خدمت میں پیش کر دیتا ہوں, لے کر آ جاتا ہوں. اب یہ علم جو ہے یہ خاص علم ہے, یہ اللہ پاک اپنے خاص بندوں کو عطا کرتا ہے. اور دنیا داری کا علم جو ہے وہ اللہ پاک جو ہے یہ ہر آدمی محنت کرے کوشش کرے حاصل کر سکتا ہے, لیکن یہ چیزیں جو ہیں یہ اللہ پاک کی دین ہے, جس کو چاہتا ہے عطا فرماتا ہے. لیکن ایک چیز جو ہے ضرور ہے کہ انسان کا رجوع لانا جو ہے, رجوع انسان کا وہ بڑا ضروری ہے. اگر انسان رجوع کرے, میں نے یہ کہا کہ اپنے اندر کو صاف کرنا شروع کر دے, جب اللہ پاک یہ سمجھ لیتا ہے کہ یہ آدمی اس نے میری طرف جو ہے رخ کر لیا ہے, اسے میری طرف چلنا شروع کر دیا ہے, تو اللہ کی رحمت جو ہے اور زیادہ کلوز ہونا شروع جاتی ہے. پھر وہی بات, اس کو وہ چیزیں عطا ہوتی ہیں وہ انسان سوچ نہیں سکتا. اب جو ہے ہماری حالت یہ ہے کہ علامہ صاحب نے فرمایا تھا, ہم تو مائل بے کرم ہیں کوئی سائل ہی نہیں, راہ دکھلائیں کسی راہ رو منزل ہی نہیں. وہ تو اللہ پاک تو اس کی جو رحمت ہے وہ تو بہانے ڈھونڈ رہی ہے, وہ تو انتظار میں ہے کہ کوئی آدمی ہماری طرف جو ہے رخ کرے, لیکن ہم جو ہے بجائے اس طرف جانے کے ہم کسی اور راستے پر چل پڑے ہیں. بہرحال یہ علم جو ہے اللہ پاک ہمیں علم حاصل کرنے کی توفیق عطا فرمائے, علم پر عمل کرنے کی توفیق عطا فرمائے. عمل کرنے سے بھی حکمت حاصل ہوگی, سب کچھ حاصل ہوگا, دل کے اندر روشنی اور نور ہمارے اسی وجہ سے آئے گا. چونکہ بریک کا وقت ہے تو ہم ملتے ہیں جناب بریک کے بعد, اور اس کے دوران اگر کوئی ادھر ادھر بات ہوگی تو میں ہمیشہ معذرت چاہتا ہوں. ملتے ہیں جناب بریک کے دوسری.
1: Listen to Link FM on the move by downloading the Link FM app.
2: To make a difference in your community, join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on linkfm.org or WhatsApp 07939 849 339.
7: Are you looking for the perfect venue for your special day? Then come to VIP Mansion, with seating for up to 550 guests and situated in Sheffield, just 3 minutes from the M1. From dry hire to all-inclusive packages, we offer it all. For any inquiries, call us on 07 809 568 233, or follow us on Instagram at VIP Mansion Weddings.
8: لو جی سنو جی, آئی گئے خان کیٹرنگ والے. خان کیٹرنگ رادرم, جنہوں نے مزیدار کھانے نہ کوئی جواب ہی نہیں, ایک واری ازمائی کے تکو. شادی بیاہ, سالگیرہ, مانیاں, مہندی اور دیگر تقریبات واسطے اس مہنگائی نے دور وچ سستا تے مزیدار کھانا آرڈر پر بنوائی سکنے ہو. ایک اور بھی گل بجو, خان کیٹرنگ رادرم والے پورے ساؤتھ یارک شہر وچ کیٹرنگ نی ڈیلیوری بھی کرنے. آرڈر نکا ہوا یا بڑا, آلویز ویلکم. کھانے نے آرڈر واسطے پائی افتخار کی فون کرو یا واٹس ایپ پر رابطہ کرو 07931737547
9: یا 07784850934.
10: Do you ever find yourself lonely or isolated, or there are issues at home like finance or housing related? Perhaps you have something on your mind and would like to get it off your chest. Whatever it is, your Epic Link worker, Tamina Mia, would like to offer you this space to talk at the PMC every Wednesday from 11 a.m. till 2 p.m. This is a social space for you and other ladies to unwind and engage in various activities. Refreshments are available. Let your Epic Link worker encourage you to build meaningful connections with your community. So what are you ladies waiting for? Let's connect. It'll be epic. For more information, contact Dr. Rob on 074-439-54378. That's 074-439-54378.
2: From Sheffield to the world, this is Link FM, your community radio station.

0: This is Ahmad Hussein and you're listening to Link FM.
1: My name is Shireen.
2: My name is Abdul Rahman.
3: My name is Saim Mudassir.
4: This is Rahan.
5: My name is Rizwan Ishaq.
6: My name is Asham.
7: My name is Azan Mudassir.
8: This is Ariba and you are listening to Link FM.
9: Anywhere you go, Link FM is always there with you. Listen online at linkfm.org.
10: Link FM.
11: वेलकम बैक जी. प्रोग्राम ने आखिरी हिस्से च तुसें भाई हाजरी खिदमत है तो गल्लां बेशुमार होई गईयां. असल च इन्हां गल्लां ने दौरान इधर उधर गल्लां कोई दफा होई जाणियां तो मैं माजर चाहना आ. दूसरा आ कि लिंक FM 96.7 FM ना इस नाल कोई तल्लक नहीं. एक पैगाम है, पैगामे तसव्वुफ है, सूफियाना गल है. और इस वास्ते मैं हवाले दी गल करना आ कि मैं थोड़ा बहुत जेकी जानना आ तो तुसें माशाल्लाह ज़्यादा इस ज़्यादा बाशूर हो और ज़्यादा इस इन्हां लफ्ज़ां ने तुसें ये सारियां चीज़ां तुसें जानने हो. तो मैं तो अंदाजे के मुताबिक एक चीज़ जरा पेश कर देना. पर अलामा साहब की शायरी होवे या मियाँ साहब ने कलाम होवे इस विच ये मुश्किल काम है, आसान नहीं. मैं तो उन्होंने नज़रे करम है, हैं जी, यकीन करो उन्होंने देन है. बस जो कुछ मैं आना है तो थोड़ी बहुत गल जी होनी वो बही जाने. तुसानी जरा नवाजी है कि तुसा साड़ी गल की सुनने हो. बहरहाल चूंकि असं अपनी तरफ जुले हाँ तो इतना साढ़े नाल कुछ बंदे जोड़े से वो चूंकि असल में कुछ बंदे नाल होने तकने सुनने फिर वो चले भी जाने, कोई मैसेज करने कोई नहीं करने. तो राजा कदीर साहब जो सा मौजूद है, आबद महमूद साहब जो सा यह प्रोग्राम सा तकने से और जनाब माशाल्लाह जी उन्होंने प्रोग्राम की पसंद किया. इस तरह खावर जहीर साहब है वो सलाम देने और आखने जी कि मैं सुहावा मिर्जा गुजर खान तो पाकिस्तान तो जो इस प्रोग्राम ने साढ़े नाल है. इस तरह बेशुमार और साहिबान पिछले हफ्ते भी मुलाकात होनी रही, कुछ बंदे फोन शोन भी करने अत्ता कि खाली शफील ही बल्कि लंदन तक और इस तरह बेशुमार इलाकों जो पाकिस्तान मतलब है साढ़े सारे प्रोग्रामों की बंदे पसंद करने और मेरे इस प्रोग्राम की भी जरा वो पसंद फरमाने. यकीन मैं दिली तौर पर तुम्हें शुक्रिया अदा करना और मैं ये आखना हाँ बाद सारे प्रोग्राम से दो घंटे ना कोई गल ऐसी जो तुम अच्छी ना लगी हुई है तुम अपनी राय असें दसी भी सकने हो, अपनी मैसेज करी सकने हो. इस तो बाद अगर कोई पसंद आ जाए तो जरा उसकी अगर फैलाओ भी तो आप उस पर अमल भी करो. अमल से ज़िंदगी बनती है, जन्नत भी जहन्नम भी, ये खाकी अपनी फितरत में ना नूरी है ना नारी है. यकीन करो ये अमल नाल गल बनसी. और मैं तुम्हें दसी रहा कि अमल एक दड़े सारी चीज़ा नहीं होनी कि बंदा हूँ एक दड़े बह तो मेरी डिग्री किन्नी वह तो पहले दड़े किसी स्कूल जाए तो आखिर मैं हूँ ही डिग्री चाहिए नहीं मिलनी. ये आस्ते आस्ते पहले अल बे सिक्सी ए बी सी सिक्सी फिर करने करने आस्ते आस्ते उस बड़ा एक आस्ते प्रोसेस था फिर करने करने एक दिन अगर सही मेहनती होया वो चीज़ हासिल कर लेसी. इस तरह एक काम भी जड़ा ये आस्ते आस्ते आस्ते बंदा कई दफा जरा ना वो जहाँ ये वक्त गुजरना जहाँ जहाँ चीज़ा तजर्बे होने जहाँ दिल साफ होना जहाँ नूरानी छुआं इतने पैनिया जहाँ यह छुआं मंडकस होनी फिर तुम तक पुजनिया है जी. तो मैं सारी चीज़ा इतना ही होनी पियाँ. बहरहाल मैं समझना कि असं जिस जा पर जुले सियाँ उसने यूसुफ की गल चलनी सी. यकीन उसने यूसुफ यानी उस हुसन की क्या ही बात सी, उस हुसन की बात जिसना किस्सा हाली जरा वो हजरत यूसुफ असलम ने किस्से की अल्लाह ताला कुरान पाक फरमाया कि एहसनल कसस यानी सब किस्सियाँ जो सब तो जरा खूबसूरत किस्सा आ वो हजरत यूसुफ असलम का जी. हूँ देखो चलो ये बहुत लंबा वाकया आ कुरैशपुर भी अल्लाह ताला तौफीक दे गल कर रहे असल टाइम नहीं होना. चलो करें करें गल आ जासी. इतने असल मैं समझना कि उसने यूसुफ जरा उसने एक तो पहली मिसाल तो कि जिस वेल उन्हें पइया उन्हें कुएं सटिया उस बाद जाके नीलामी हुई यानी उसने यूसुफ नहीं जो नीलामी होनी पी तो उत्थे जो मिस्र ने बाजार में तो परदा उन्होंने जो लिया गया तो फिर वो खरीदने वाले भी जोड़े से उन्होंने भी कोई तो तकने वाले भी दीदार करने वाले भी जोड़े से उन्होंने कोई गिनतर मिनतर कोई नसा और इतनी बोली जी चढ़नी शुरू हो गई कि फिर वो जो बादशाह से अजीज़े मिसर जलेखा ने जो कार आए से उन्हें उसकी खरीद लिया. माई जलेखा ने कार ली उन्हें यूसुफ असलाम की अपने उन्हें औलाद कोई नहीं असं कार लिया जाने पर यूसुफ असलाम गए फिर बड़े हो गए जवान सारा वाकया बाद में करना चाहना सा कि देखो उन्होंने उस नहीं बात जी है और कुछ टाइम से बाद फिर वो माई जलेखा जी उसने इश्क गिरफ्तार हो जानी. जहर इंसान मजाजन इश्क गिरफ्तार हो जानी फिर वो सारा वाकया कुरान पाक मौजूद आ. जिस वेल ये वाकया बाहर तक जाना दुनिया का पता लगना उस दोस्त यार मतलब जे जे अपना उस तलक आए बंदे यानी वह खवातीन जड़ियाँ इस तरह और भी जे تعلق والے فیملی خاندان جتنے بھی لوگ ہے جنہوں نے پتہ چلنا کہ اس طرح یہ اس عشق کی گرفتار ہو گئی اور جڑا اس نال اپنا دل جڑا اس نے اتنے لگی گیا تو انہوں نے پھر اس چیز پر جب تنقید کرنی شروع کی اس پھر گل کیا انہوں نے دعوت دیتی میں جو نقطے گل کرنا چاہ رہا یہ جو بڑی لمبی تفسیر ہے جب دعوت دیتی اتھوں ساری خواتین آ گئیں اور انہوں خواتین کی جڑا وہ چھریاں کانٹے دیتے انہوں سے اندازہ لائی کہ کتنا یہ پہلے نے واقعہ آیا کتنے ہزار سال ہو گئے لیکن وہ مصر لوگ جیسے وہ سولائز اتنے زیادہ سے کہ تم اندازہ لاؤ نا کہ اج ہوں اجن دور میں چھریاں کانٹے کئی جگہ پر استعمال ہونے بلکہ سارے کلچر شروع آیا ہوا کام لیکن میں سمجھنا یہ اس دور بھی موجود سے میرا ایک کہنے کا مطلب یہ اتنا جی بادشاہ سے بڑے بڑے لوگ امیر سے انہوں وہ بھی وہ سسٹم سارا موجود سا انہیں فروٹ شوگر رکھی سٹیا تو کیا ہوا کہ جس ویلے انہیں یوسف علیہ السلام آخیا گیا کہ جس ویلے یہ فروٹ انہیں فروٹ کٹو دکھاؤ جلد انہیں فروٹ کٹنا شروع کیا تو یوسف علیہ السلام جڑا وہ انہیں باہر بھیجا گیا جلد انہیں خواتین نے سامنے تو گزرے تو اس نے اتنی امتاز سی کہ یقین کرو کہ قرآن واقعہ آیا ویسے کچھ کام ایسے جہاں عقلی انسان جڑا نا عقل تو انسان نہیں کہ انہوں کچھ چیز نہیں مننی یہ سفر ہو رہا ہے یعنی ویسے اگر بندے کی بایا جائے کہ بندہ گزرا پہ تو سامنے تک تو اپنی انگلی کٹنا شروع ہو جائے تو پتہ نہیں لگے وہ اسی تو سوال ہی پیدا نہیں ہونا نعوذ باللہ لیکن قرآن نے واقعہ تا ہی پیش کیا کہ دسنے کتنے اور خواتین گل کیا جلد سورج اتنا حسن اس چیزوں جمیل تو انہیں آیا کہ یہ بندہ نہیں بلکہ یہ فرشتہ یہ تو کوئی فرشتہ سے لگنا پیا کوئی نورانی چیز ہی انہیں اپنی ہاتھ کٹ دیتے اور اس سے گل کی جڑا تو اندازہ لاؤ کہ انہیں اپنی انگلیاں جی کٹھی سٹیاں انہیں خبر تک نہ ہوئی پھر انہیں آخیا کہ ہوں بالکل تو ٹھیک آخنی سی ہے یہ واقعی ایک عام آدمی نہیں بلکہ مطلب فرشتے نے مطلب ہے بہت خوبصورت کوئی ایسی چیز ہی جی اصل دنیا کدھر نہیں تکی اتنا اس نے یوسف جڑا سا تو اصل یہ واقعہ جڑا سا چلنا سا تو سلمان علیہ السلام جڑا سا پوچھا یوسف علیہ السلام نے واقعے پر بحث ہونی پی انہیں کیا سوال کیا انہیں وہ جتنے بھی انہوں نے سیکٹری وغیرہ بڑے بندے بیٹھے ہوئے سے جنہیں پر سارے کو کہ یار اس تو زیادہ کوئی خوبصورت یا اس سے حال انہیں شکل کوئی خوبصورت بندہ ہے جی تو وہ جڑا اس سن برحال یہ چونکہ ایک لمبی گل ہے لیکن ویسے بھی میں دساں کہ اللہ پاک اپنا اس نو جمیل جڑا اللہ پاک خود بھی اسین ہے سب تو زیادہ اگر حسن اللہ پاک دیتا تو نبی پاک صلی اللہ علیہ وسلم کی فرمایا اس بعد باقی اپنے انبیاء اور انہوں جو یوسف علیہ السلام اور یہ سارا ایک سلسلہ اور یہ سننی جی ایک لہر یہ چلنی دے رہنی دنیا پوری برحال اصل چونکہ مضمون ساڑا ہو رہا ہے اتنے جناب دائم صاحب نے ایک بات میں پیش کرنا ویسے انہوں نے بالکل اسی گل نہیں ترجمانی کی تھی انہوں لکھا کہ یعنی ہاتھ کٹ لے مصر دیا بیبیاں نے جی تکو اصل آنے شاعر اسی طرح ہی مطلب ہے کچھ ہونا اس گل نہیں سارے پنج اگلی برابر نہیں ہونی میرے جہاں بندہ میں اندھیرا اندازے اٹے سٹے لانا رہنا لیکن جی لوگ شاعر ہوئے نا جہاں فقیر ہویا نا اس تو شہر تو باہر نہیں ہویا یعنی مطلب اس نے جی گل ہی اصل خالی سمجھ نہیں لگی نا تو کوئی علامہ صاحب کی شاعری جی ہے انہوں نے دور ہی نہیں سمجھ لی بندیا کی انہوں نے اوپر بڑے بڑے الزام لائے کہہ کے آخیا ہے جی حالانکہ علامہ صاحب نے جڑا اگر اس بات پر ہی جایا جائے نا کہ ظاہری شریعت تو اس نے بارے انہوں خود ایک جگہ پر فرمایا سا انہیں فرمایا سا زمستانی ہوا میں تھی گرچے شمشیر کی تیزی زمستانی ہوا میں تھی گرچ